0: ਇਕ ਕਰੂੰ ਬੇਨੰਤੀ ਆ ਤਿਸ ਮੋਹਨ ਲਾਲ ਪਿਆਰੇ ਕੇ ਹਉ ਫਿਰੋਂ ਖੋਜੰਤੀ। ਸਾਹਿਬ ਉਸ ਪਰਮ ਸ਼ਕਤੀ ਨੂੰ ਯਾਰ ਕਹਿੰਦੇ ਨੇ, ਤੂੰ ਸਖਾ ਹੈ ਸਾਡਾ, ਤੂੰ ਮਿੱਤਰ ਹੈ ਸਾਡਾ, ਤੂੰ ਯਾਰ ਹੈ ਸਾਡਾ, ਅਸੀਂ ਤੈਥੋਂ ਕੋਈ ਗੱਲ ਛੁਪਾ ਕੇ ਨਹੀਂ ਰੱਖਣੀ ਔਰ ਛੁਪਾ ਕੇ ਰੱਖ ਵੀ ਨਹੀਂ ਸਕਦੇ, ਤੇਰੇ ਅੱਗੋਂ ਸਭ ਕੁਝ ਪ੍ਰਗਟ ਕਰ ਦੇਣਾ। ਪਰ ਤੂੰ ਨਿਰਾ ਯਾਰ ਨਹੀਂ, ਤੂੰ ਤੇ ਬਰਾਤਾ ਵੀ ਹੈ, ਜੈਸੇ ਰਣ ਮੇ ਸਖਾ ਬਰਾਤ, ਤੂੰ ਸਾਡੀ ਬਾਵਾਂ ਹੈ ਨਿਰੀ, ਤੂੰ ਸਾਡੀਆਂ ਬਾਵਾਂ ਹੀ ਨਹੀਂ ਰੱਖਿਆ ਕਰਨ ਵਾਸਤੇ, ਬਲਕਿ ਤੂੰ ਪਿਤਾ ਹੈ ਤੇ ਪਿਤਾ ਦੀ ਸੋਚਣੀ ਇਹ ਆਉਂਦੀ ਹੈ ਬੱਚਾ ਅਜ਼ੀਮ ਬਣੇ, ਤੂੰ ਸਾਨੂੰ ਮਹਾਨ ਬਣਾਉਣ ਦੀ ਵੀ ਸੋਚਦਾ। ਤੂੰ ਨਿਰਾ ਪਿਤਾ ਨਹੀਂ, ਤੂੰ ਮਾਂ ਵੀ ਹੈ, ਮਮਤਾ ਤੈਥੋਂ ਡੁੱਲ ਡੁੱਲ ਕੇ ਪੈਂਦੀ, ਤੇਰਾ ਪਿਆਰ ਸਮਗਰ ਜੀਵਨ ਦੇ ਉੱਤੇ ਬਰਸਦਾ, ਤੂੰ ਸਾਰਿਆਂ ਨਾਲ ਪਿਆਰ ਪਾਉਂਦਾ। ਅਗਾਉਂ ਚੱਲੀਏ ਸਾਹਿਬ ਗੁਰੂ ਨਾਨਕ ਦੇਵ ਜੀ ਮਹਾਰਾਜ ਦੀ ਬਾਣੀ ਮਹਿਬੂਬ ਤੇ ਮਹਿਬੂਬਾ ਦੇ ਰਿਸ਼ਤੇ ਨੂੰ ਵੀ ਜੁਟਲਾਂਦੀ ਨਹੀਂ, ਨਜ਼ਰ ਅੰਦਾਜ਼ ਨਹੀਂ ਕਰਦੀ। ਗੁਰੂ ਨਾਨਕ ਦੇਵ ਜੀ ਮਹਾਰਾਜ ਨੇ ਐਸਾ ਸੰਬੰਧ ਵੀ ਪਰਮਾਤਮਾ ਦੇ ਨਾਲ ਜੋੜਿਆ। ਵਡਹੰਸ ਰਾਗ ਦਾ ਇੱਕ ਸ਼ਬਦ ਮੈਂ ਆਪ ਜੀ ਦੇ ਸਮਕਸ਼ ਭੇਟ ਕਰਾਂ। ਮੋਹਰੀ ਰੁਣ ਝੁਣ ਲਾਇਆ ਭੈਣੇ ਸਾਵਣ ਆਇਆ, ਤੇਰੇ ਮੁੰਦ ਕਟਾਰੇ ਜੇਵੜਾ ਤਿਨ ਲੋਭੀ ਲੋਭ ਲੁਭਾਇਆ, ਤੇਰੇ ਦਰਸ਼ਨ ਵਿੱਚੋਂ ਖਨੀਏ ਮਨਾ ਤੇਰੇ ਨਾਮ ਵਿੱਚੋਂ ਕੁਰਬਾਨੋ, ਜਾਂ ਤੂੰ ਤਾਂ ਮੈਂ ਮਾਣ ਕੀਆ ਹੈ ਤੁਧ ਬਿਨ ਕਿਹਾ ਮੇਰਾ ਮਾਣੋ, ਚੂੜਾ ਭਨ ਪਲੰਗ ਸਿਉ ਮੁੰਦੇ ਸਣਬਾਈ ਸਣਬਾਹਾ, ਏਤੇ ਵੇਸ਼ ਕਰਿੰਦੀਏ ਮੁੰਦੇ ਸੋਹਰਾ ਤੋ ਅਵਰਾਹਾ, ਨਾ ਮਨਿਆਰ ਨਾ ਚੂੜੀਆਂ ਨਾ ਸੇ ਵੰਗਣੀਆਂ, ਜੋ ਸ਼ਹਿ ਕੰਠ ਨਾ ਲਗੀਆਂ ਜਲਨ ਸੇ ਬਾਹੜੀਆਂ। ਇਸ ਸ਼ਬਦ ਦੇ ਜਿਸ ਰਿਸ਼ਤੇ ਦਾ ਜ਼ਿਕਰ ਹੈ ਉਹਤੇ ਉਹੀ ਸੰਬੰਧ ਮੇਰੇ ਪਾਤਸ਼ਾਹ ਅਸਥਾਪਨ ਕਰ ਰਹੇ ਨੇ ਜੋ ਸੂਫੀਆਂ ਨੇ ਈਸ਼ਵਰ ਦੇ ਨਾਲ ਅਸਥਾਪਨ ਕੀਤਾ। ਦਰਅਸਲ ਮਾਂ ਬਾਪ ਹੋਵਨ, ਭਰਾ ਵੀ ਹੋਵੇ, ਦੋਸਤ ਵੀ ਹੋਵਨ, ਪਤੀ ਨਾ ਹੋਵੇ, ਪਤਨੀ ਨਾ ਹੋਵੇ, ਤਾਂ ਇੱਕ ਬਹੁਤ ਵੱਡੀ ਘਾਟ ਪਰਿਵਾਰ ਦੇ ਮਹਿਸੂਸ ਹੁੰਦੀ ਹੈ। ਇਹ ਰਿਸ਼ਤਾ ਵੀ ਪਰਿਪੂਰਨ ਪਰਮਾਤਮਾ ਦੇ ਨਾਲ ਸਤਿਗੁਰੂ ਦੇਵ ਜੀ ਮਹਾਰਾਜ ਨੇ ਜੋੜੇ। ਫਿਰ ਗੁਰਬਾਣੀ ਉਸ ਪਰਮ ਸ਼ਕਤੀ ਨੂੰ ਗੁਰੂ ਵੀ ਕਹਿੰਦੀ ਹੈ। ਗੁਰੂ ਗੁਰੂ ਗੁਰੂ ਕਰ ਮਨ ਮੋਰ, ਗੁਰੂ ਬਿਨਾ ਮੈਂ ਨਾ ਹੀ ਹੋਰ, ਤੂੰ ਗੁਰੂ ਹੈ ਆਦ ਅੰਤ ਏਕੈ ਅਵਤਾਰਾ, ਸੋਈ ਗੁਰੂ ਸਮਝਿਓ ਹਮਾਰਾ, ਤੂੰ ਸਾਡਾ ਗੁਰੂ ਹੈ, ਅਸੀਂ ਤੈਥੋਂ ਪ੍ਰੇਰਣਾ ਲੈਣ ਵਾਲੇ, ਤੂੰ ਸਮਗਰ ਜੀਵਨ ਨੂੰ ਗਿਆਨ ਦਾਨ ਦੇਣ ਵਾਲਾ, ਸਾਰੇ ਜਗਤ ਨੂੰ ਚਾਨਣਾ ਦੇਣ ਵਾਲਾ। ਜਿੱਥੇ ਸਾਹਿਬ ਗੁਰੂ ਨਾਨਕ ਦੇਵ ਜੀ ਮਹਾਰਾਜ, ਗੁਰੂ ਗੋਬਿੰਦ ਸਿੰਘ ਜੀ ਮਹਾਰਾਜ ਉਸਦੇ ਨਾਲ ਗੁਰੂ ਤੇ ਸ਼ਿਸ਼ ਦਾ ਰਿਸ਼ਤਾ ਜੋੜਦੇ ਨੇ, ਉੱਥੇ ਗੁਰਬਾਣੀ ਉਸਨੂੰ ਰਾਜਾ ਵੀ ਕਹਿੰਦੀ ਹੈ। ਕੋ ਹਰ ਸਮਾਨ ਨਹੀਂ ਰਾਜਾ, ਇਹ ਭੂਪਤ ਸਭ ਦਿਵਸ ਚਾਰ ਕੇ ਜੂਠੇ ਕਰਤ ਦਿਵਾਜਾ। ਇਹ ਪਰਿਪੂਰਨ ਪਰਮਾਤਮਾ, ਤੇਰੇ ਸਮਾਨ ਕੋਈ ਹੋਰ ਰਾਜਾ ਨਹੀਂ ਹੈ, ਤੇਰੇ ਸਮਾਨ ਕੋਈ ਹੋਰ ਪਿਤਾ ਨਹੀਂ ਹੈ, ਤੇਰੇ ਸਮਾਨ ਕੋਈ ਹੋਰ ਮਾਂ ਨਹੀਂ ਹੈ, ਤੇਰੇ ਸਮਾਨ ਕੋਈ ਹੋਰ ਮਿੱਤਰ ਦੋਸਤ ਨਹੀਂ ਹੋ ਸਕਦਾ, ਤੇਰੇ ਸਮਾਨ ਕੋਈ ਹੋਰ ਮਹਾਨ ਮਾਲਕ ਨਹੀਂ ਹੋ ਸਕਦਾ। ਸਾਰੀ ਜਗਤ ਦੇ ਰਿਸ਼ਤੇ ਗੁਰੂ ਨਾਨਕ ਦੇਵ ਜੀ ਮਹਾਰਾਜ ਨੇ ਪਰਮਾਤਮਾ ਦੇ ਵਿੱਚ ਨਿਰੂਪਣ ਕੀਤੇ ਨੇ। ਭਾਈ ਸਾਹਿਬ ਭਾਈ ਗੁਰਦਾਸ ਜੀ ਦਾ ਕਥਨ ਹੈ ਕਿ ਜਿੰਨੇ ਸਾਡੇ ਸੰਬੰਧ ਨੇ ਇਨ੍ਹਾਂ ਸੰਬੰਧਾਂ ਦੇ ਵਿੱਚੋਂ ਹੀ ਪਰਮਾਤਮਾ ਦੀ ਝਲਕ ਵੇਖਣੀ ਹੈ। ਮਾਂ ਦੇ ਅੰਦਰ ਡੁੱਲ ਰਹੀ ਮਮਤਾ ਨੂੰ ਪਰਮਾਤਮਾ ਦੀ ਦਿੱਤੀ ਹੋਈ ਮਮਤਾ ਸਮਝਣਾ ਹੈ, ਪਿਤਾ ਦਾ ਦਿੱਤਾ ਹੋਇਆ ਪਿਆਰ ਐਸਾ ਸਮਝਣਾ ਹੈ ਕਿ ਪਰਮਾਤਮਾ ਹੀ ਇਹ ਪਿਆਰ ਦੇ ਰਿਹਾ ਹੈ, ਈਸ਼ਵਰ ਹੀ ਇਹ ਪਿਆਰ ਦੇ ਰਿਹਾ ਹੈ। ਮਾਂ ਨੂੰ ਠੁਕਰਾ ਕੇ ਪਿਤਾ ਦਾ ਦਿਲ ਤੋੜ ਕੇ ਅਗਰ ਕੋਈ ਬੰਦਾ ਤੀਰਥਾਂ ਤੇ ਭਰਮਣ ਕਰੇ, ਦਾਨ ਕਰੇ, ਪੁੰਨ ਕਰੇ, ਭਾਈ ਸਾਹਿਬ ਭਾਈ ਗੁਰਦਾਸ ਜੀ ਨੇ ਇਸ ਨੂੰ ਕੋਈ ਮਹਾਨਤਾ ਨਹੀਂ ਦਿੱਤੀ। ਆਪ ਕਹਿੰਦੇ ਨੇ, ਮਾਂ ਪਿਓ ਪਰ ਹਰ ਸੁਣੇ ਵੇਦ, ਭੇਦ ਨਾ ਜਾਣੇ ਕਥਾ ਕਹਾਣੀ, ਮਾਂ ਪਿਓ ਪਰ ਹਰ ਕਰੇ ਤੀਰਥ, 68 ਤੀਰਥ ਘੁੰਮਣ ਵਾਣੀ। ਮਾਂ ਦਾ ਦਿਲ ਤੋੜ ਕੇ ਪਿਓ ਦੀ ਬੇਅਦਬੀ ਕਰਕੇ ਅਗਰ ਕੋਈ ਬੰਦਾ ਕਥਾ ਸੁਣਨ ਵਾਸਤੇ ਜਾਏ, ਭਾਈ ਸਾਹਿਬ ਕਹਿੰਦੇ ਕਥਾ ਦੇ ਭੇਦ ਨੂੰ ਨਹੀਂ ਸਮਝ ਸਕੇਗਾ, ਇਹ ਤੇ ਭੁੱਲ ਗਿਆ, ਇਹ ਜੋ ਮਾਂ ਤੈਨੂੰ ਮਿਲੀ ਹੈ ਇਹ ਮਾਂ ਨਹੀਂ, ਇਹ ਪਰਮਾਤਮਾ ਹੀ ਮਾਂ ਦੇ ਰੂਪ ਵਿੱਚ ਤੈਨੂੰ ਮਿਲਿਆ, ਪਰਮਾਤਮਾ ਹੀ ਮਮਤਾ ਲੁਟਾ ਰਿਹਾ, ਪਰਮਾਤਮਾ ਹੀ ਪਿਆਰ ਦੇ ਰਿਹਾ, अगर परमात्मा ने प्यार देना है ममता करनी है तो किस रूप च करे तो मां दे रूप च करे। परमात्मा ने हमदर्दी जतानी है तो किस रूप दे जतावे वो पिता दे रूप जतावे वो पिता दे रूप च प्यार दे रहे है। इस वास्ते भाई साहब कह रहे ने कि पिता दा दिल तोड़ के जो तीर्थां ते भ्रमण पिया करदा है मां नूं ठोकर मार के जो कथा सुनने की कोशिश पिया करदा है भाई साहब कहने रब्बी राज नूं ओ नहीं समझ सकेगा। मां प्यो पर हर करे तीरथ अठसठ तीरथ घूमण वाणी ते हुण ऐसा होवे कि माता दे तन दे कपड़े ना हो पिता दे पैरां दी जुत्ती ना होवे ते इह बहुत वड्डा दानी बनिया फिरे। भाई साहब कहने ने मां प्यो पर हर करे दान बेईमान अज्ञान पराण मां नूं ठुकरा के प्यो दियां जरूरतां नूं ठुकरा के जिहड़ा बहुत वड्डा दानी बनन दी कोशिश कर रहा है भाई साहब कहने ने परले दर्जे दा अज्ञानी पुरुष है और बेईमान बंदा है। कारण कि इन्हां तमाम रिश्तियां विचों ही ते परमात्मा दा रिश्ता लभना सी ईश्वर दा रिश्ता लभना सी। इस वास्ते साडे देश विच कोशिश कीती गई कि पहले घर नूं मंदिर बनाया जाए घर मंदिर घर घर अंदर धर्मशाल होवे कीर्तन सदा वसवा घर नूं ही मंदिर बनाना है। तो घर मंदिर तां बन सकदा है कि मां विच परमात्मा दी झलक मिले पिता विच परमात्मा दा स्वरूप दिखाई देवे भरावां विच अकाल पुरख दी हमदर्दी दिखाई देवे मित्रां विच परमात्मा दी नेड़ दिखाई देवे और पत्नी विच परमात्मा दी पत ते शफकत दिखाई देवे तां ही घर मंदिर बन सकदा है। बड़ी कोशिश कीती साडे देश दे ऋषि मुनियां ने कि जिहड़ी पत्नी है ए पति नूं परमात्मा आखे ते जो पति है ए पत्नी नूं देवी आखे। हुण इक नूं देवी दिखाई देवे ते इक नूं परमात्मा दिखाई देवे घर ते मंदिर ही बन गया। आखिर मंदिर विच की हुंदा है देवते हुंदे ने देवियां हुंदियां ने पति नूं पत्नी देवी दिखाई देवे और पत्नी नूं पति देवता दिखाई देवे एक परमात्मा करके बुलावे एक देवी करके बुलावे घर मंदिर बन गया। पर जे इस तो उल्ट गल होवे पति पत्नी नूं भूत दिखाई देवे और पत्नी पति नूं डायन दिखाई देवे घर ते नरक बन गया। होर किहड़े नरक दे जाण घर ही दुखां दा अखाड़ा बन गया। घर नूं मंदिर बनाउण दी प्राचीन समय तो एक कोशिश सी परमात्मा पहले घर विच दिखाई देवे तां ही बाहर दिखाई दे सकेगा। जिन्हों घर विच नहीं दिखाई दिता उन्हों बाहर किस तरह दिखाई देवेगा। तमाम रिश्तियां विचों परमात्मा दी झलक वेखनी है इस तरह की कोशिश भारत दे ऋषि मुनियां ने की थी। और जोर दिता कुछ रस्ते विचों भी मनुख लंघदा जा रहा होवे तां राम राम बुला देना सत श्री अकाल बुला देना अजनबी नूं हरे कृष्ण बुला देना। राम राम बुलाण दा मतलब की सी एक दूजे दे अंदर राम नूं वेखना एक दूजे दे अंदर सत नूं ते अकाल नूं वेखना ते जद एक दूजे दे अंदर परमात्मा ही दिखाई दे रहा है ते झूठ किस दे अगों बोलना धोखा किस नूं देना। बहुत गहरी सभ्यता साडे देश दे पनपी सी जो पश्चिमी सभ्यता ने किसी हद तक बर्बाद कर दी। इस वास्ते हुण जे सवेरे दे वक्त दो मनुखां दा मिलाप हो जाए वो गुड मॉर्निंग कर छड़ देन शाम नूं गुड इवनिंग कह देंदे ने गुड नाइट कह देंदे ने पर कौन पुछे इस दे च कोई धार्मिकता नहीं है इस दे च कोई रब्बी रस नहीं है उस दे च कोई हकीकी आनंद नहीं है इहदे च कोई परमात्मा की झलक नहीं है। हे मनुख तू उस परम शक्ति नूं अजनबी दे च भी देख राही दे च भी देख परिवार दे च भी देख संसार दे च भी देख तां ही तू उस परमात्मा नूं हर पहलू दे च देख सकेगा हर पासियों देख सकेगा। साहिब श्री गुरु नानक देव जी महाराज दा एक कथन कि परमात्मा दा एक रूप ने किधरे तैनू मां दे रूप च मिले है किधरे तैनू पिता दे रूप च मिले है किधरे तैनू भरावां दे रूप च मिले है किधरे तैनू मित्रां दे रूप च मिले है और रस्ते विच कोई अजनबी जा रहा है यह भी अजनबी नहीं इहदे अंदर भी राम दी झलक नूं वेखण दी कोशिश कर ਇਹਦੇ ਅੰਦਰ ਵੀ ਖੁਦਾ ਦੀ ਝਲਕ ਨੂੰ ਵੇਖਣ ਦੀ ਕੋਸ਼ਿਸ਼ ਕਰ। ਇਸ ਵਾਸਤੇ ਇਸਲਾਮ ਦੇ ਅੰਦਰ ਵੀ ਇਹ ਰਿਵਾਜ ਪ੍ਰਚਲਿਤ ਸੀ। ਸਲਾਮ ਅਲੈਕੁਮ। سلام ہے، سجدہ ہے، نمسکار ہے اس اللہ نو، اس پرماتما. بہت قیمتی یہ گلا سن، سمے کی دھارا نے کھو دیتی نے، برباد کر دیتی نے. اس واسطے گھر دا مندر بننا اوکھا ہو گیا ہے. کہ جے گھر مندر نہیں بنیا تا سنسار دا مندر دکھائی دینا بڑا اوکھا ہے، بہت اوکھا ہے. جے گھر مندر بن گیا ہے تو پھر سمچا سنسار بھی مندر بن جائے گا، اور سمچے سنسار دے اندر نرنکار دکھائی دے گا انیکاں روپاں وچ، انیکاں کلاں وچ. صاحب گرو گوبند سنگھ جی مہاراج دا ایسا ہی کہنا سی کہ سمو برہمنڈ دی انیکتا دے چوں ایک نو ویکھنا ہے اور اسی ایک نو انیکتا وچ نروپن کر دینا ہے. سمگر درشٹی اے منک اپنے اندر پیدا کر تاکہ پرماتما دے تمام روپ، سارے روپ تیرے سامنے پرگٹ ہو جان، اور اس دے ہن بھی انیکاں روپ، انیک روپ تیرے نارائن. اے نارائن تیرے انیکاں روپ نے، تو بخشش کر تیرے سارے روپ ساڈے سامنے پرگٹ ہون تاکہ تیرے سارے روپاں دی جھلک اسی ویکھ سکیے، تے سارے روپاں نوں اسی سجدہ کر سکیے، سارے سروپ ویکھ کے اسی آنند مان سکیے.
1: ایک ایسا اچھوتا وشا میں سروتیاں دے سامنے رکھ رہے ہیں جس تے گھٹ لکھے آ گیا ہے، گھٹ بولے آ گیا ہے، گھٹ سمجھے آ گیا ہے اور گھٹ ہی سمجھایا گیا ہے. اے ہے استری عورت. کسے حد تک پرش دی دنیا اے تک وستو ہی رہی ہے، جس طرح وستواں دے بقاعدہ بازار نے، کلاؤتھ مارکیٹ، فروٹ منڈی، سبزی منڈی، لکڑ منڈی، لوہا منڈی، ہو بہو ساری دنیا وچ بقاعدہ استریاں دے بازار رہے نے اور اج بھی ہے گے نے. جتھے استری بکدی ہے اودی عصمت بکدی ہے، پرش خریدتا ہے. اس دی نگاہ دے کریبن کریبن استری وستو ہی رہی ہے. سمے دی تبدیلی نال بھاویں کچھ صدکار آدر سنمان ودیا ہوئے، لیکن پھر بھی چلو استریاں دے بازار اج سارے ملکاں چ نہ ہون، پر وستواں نوں استری نوں ہی اگے کر کے ویچیا جاندا ہے. کسے حد تک مغالتا ہوندا ہے، وستو ویچی جا رہی ہے یا استری. کپڑا ہے، کار ہے، موٹر سائیکل ہے، غرض کے کچھ بھی وستو جو ورتن دیاں نے انہاں نوں ویچنا ہے استری نوں اگے کر کے، اس دا چتر اگے کر کے، اسی دا ہی بت اگے کر کے. کیا اس ساریاں وستواں کیول استری استعمال کر دی ہے؟ پر نہیں، آکرشن ہے پرش دے من تے استری دا، تو استری نو اگے کر کے وستو دے پرتی آکرشن پیدا کرو تاکہ خریدار اس عورت دے راہیں، اس استری دے راہیں وستو خرید سکے. ایسا بھی دور لنگے ہے پیر دی جتی استری نو آکھیا گیا، جیسے منک سمے انسار جتی بدلدا رہا ہے، بدلو اس نو. اور ایسا نظام کافی لمبے سمے تک پرچلت رہا ہے، استری ہمیشہ منک دے ہتھوں، پرش دے ہتھوں پیڑت رہی ہے، سنتاپ گرست رہی ہے. دور کیوں جاؤ؟ جد راون دی قید دے چوں سیتا نو رہا کر کے لیندا گیا ہے، لنکا نو فتح کر کے مسئلہ کھڑا ہو گیا سیتا دی اگن پرکشا دا. ایسا بھارت دے پراچین سمے تو ایک خیال چلے آ رہا ہے कि अगन ही शोध कर सकती है, अगन ही हर वस्तु नु पवित्र कर सकती है। जैसे सोने नु अग दे च पा के शुद्ध कीता जांदा है, धातुआं सारियां ही अगन द्वारा शुद्ध कीतियां जांदियां ने। और कुछ पुराने वहमी मनुख ते भांडियां दे च भी जितने चिर तक अग ना पा लैन उसकी शुद्धि नहीं मनदे, पवित्रता नहीं मनदे। अग्नि ही शुद्ध करेगी। लिहाजा हालात इत्थे तक चले गए, मनुख शुद्ध है विचारां दे तल ते, मानसिक तल ते, शरीरक तल ते, ये शुद्ध है, ये पावन है। इसकी परीक्षा भी अग्नि ही करेगी। तो कहने न सीता दी अग्न परीक्षा हुई। वकत दा अवतारी पुरुष अग्न परीक्षा विच सीता नु पाउंदा है। लेकिन इस तरह दी अग्न परीक्षा कदी पुरुष ने नहीं दी। क्या ओ भी मानसिक तल ते पावन है? क्या ओ भी शरीरक तल ते पवित्र है? इस दी लोड़ ही नहीं। क्यों कि हमेशा पुरुष प्रधान समाज रहा है, स्त्री ते अनंत काल तो गुलाम रही, महताज रही, पीड़ित रही, सताई जांदी रही। तो सीता नू इस तरह इतिहास या मिथिहास कहिंदा है कि अगन परीक्षा देनी पई। बल्दी हुई चिता थे सीता नू बिठाया गया, और जिस दिन अग दे सीता नू झोंकया गया, आज तक भारत देश स्त्री जिंदा जलाई जा रही है। और ये सिलसिला अजे तक भी जारी है। भाने अनेका हो सकते ने स्त्री नू जलाण दे, लेकिन जलाना चले आ रहे है। हैरानगी है किधरे दहेज दे नाते, किधरे पवित्रता दे नाते, और किधरे पुरुष दे गुस्से दा क्रोध दा शिकार हुई स्त्री जिंदा जलाई जांदी रही है और जलाई जा रही है। ये ठीक है, सारी दुनिया विच आवाजां उठियां ने और स्त्री ने भी आवाज उठाई है पुरुष दी बराबरी दी। अधिकारां दी बराबरी मनी जा सकती है। ईश्वर दा चिंतन ते आनंद पाण दा अधिकार जिथे पुरुष दा है, स्त्री दा भी है। मान सम्मान जिथे पुरुष नू चाहिदा है, स्त्री नू भी चाहिदा है। लेकिन बराबरी तो मुराद किधरे ये ना समझ ले जावे कि हर तल ते बराबरी। हर तल ते बराबरी तां परमात्मा ने ही नहीं की थी। स्त्री ते पुरुष दा तन अलग बनाया है, वख वख बनाया है। और जिथे तन दा ढांचा प्रभु ने अलग बनाया है, मन दा ढांचा भी प्रभु ने अलग बनाया है। दो विपरीत रंगा नाल तस्वीर बड़ी सोहनी बनती है, अच्छी बनती है। विरोधी सुरां ते ही संगीत दी धुन खड़ी है। कदी बगौर मुताला करिए, काला रंग चिट्टे जैसा नहीं है, चिट्टा पीले जैसा नहीं है, पीला लाल जैसा नहीं है, लाल हरे जैसा नहीं है, पर इना विरोधी रंगां दे सुमेल नाली कोई सुंदर तस्वीर बनती है। हूबहू विरोधी सुरां ते ही खड़ा है संगीत, किसे एक सुर ते किसे संगीत दी धुन नू जन्म नहीं दिता जा सकता। विरोधी जो है सुरां चाहीदियां ने। संसार संगीतमयी होवे, संसार सुंदर होवे, तो ये दो विरोधी सुर ने। जिस ते च इंज कह लईए, तीबर सुर है पुरुष, कोमल सुर है स्त्री। संगीत दा बोध रखण वाले इस गल नू समझ देने, कुछ सुरां कोमल ने, कुछ सुरां तीवर ने, और इस तरह सुंदर संगीत दा जन्म होंदा है तीबर ते कोमल सुरा नाल। स्त्री कोमल है तदी ता एक आलम ने कह दिता है जहूरे जन से पुर रौनक कायनात। कायनात दे दुनिया दे संसार विच अगर कुछ रौनक है कुछ रस है तो स्त्री करके पुरुष इस रस नु विस्तार देंदा है। स्त्री एक रस है, रस फैल सके पुरुष चाहिदा है। इना दोहां दी अपनी अपनी लोड़ है। जैसे मलाह नु एक पासे कर दईए तो बेड़ी भी बेमैनी हो जाती है, वैद नु एक पासे कर दईए तो जड़ी बूटियां दी खूबी भी प्रगट नहीं हो सकेगी, पवन नु एक पासे कर दईए तो फुल्लां दी महक भी दूर दराज तक नहीं जा सकेगी। इसे तरीके दे नाल दोहां नु अलग अलग कर दईए, स्त्री ते पुरुष नु, दोवे बेरैमक हो जाणगे और दोवे बेमैने हो जाणगे, लेकिन दोहां दा सुमेल कारज दी सिद्धि है। जैसे मला ते बेड़ी दा मेल, जैसे पवन ते फुल्लां दा मेल, जैसे वैद ते जड़ी बूटियां दा सुमेल, जैसे बीज ते धरती दा मेल, जैसे पानी ते साबण दा मेल कपड़े नू साफ करदा है, इसे तरीके नाल स्त्री ते पुरुष दा सुमेल ही संसार दी रौनक है और जीवन सुखमयी है। बराबरी हकूक दे तल ते हो सकती है और है। जे रब्बी रस माणन दा पुरुष नू अधिकार है, स्त्री नू भी उतना अधिकार है, लेकिन तन ते मन दी बराबरी परमात्मा ने नहीं की थी। इस वास्ते कम कारज कुछ वंडे हुए ने। घर संवरदा है, सथिर रहिंदा है, महान आउंदा है स्त्री करके, पर घर विच बाहरों सुख आंदा रहे, संपदा आंदी रहे तो भजन दौड़न लई पुरुष चाहिदा है। पुरुष दा शरीर प्रभु ने ऐसा बनाया है स्त्री नालों ज्यादा सख्त है और ज्यादा भारी भरकम कम कर सकता है। यही कारण है कि पुरुष पहलवान नाल स्त्री पहलवान मुकाबला नहीं कर सकेगी। जिथे उसका मन कोमल है, शरीर भी कोमल है और इस कोमलता दी लोड़ है, वरना ऐसा हो ही नहीं सकता कि संसार विच कुछ कोमलता बच जाए। अगर पुरुष कोल भी कुछ कोमलता है तो ये स्त्री का गुण है और स्त्री करके है। थोड़ी बहुत तर्क जे स्त्री दे तल ते भी मिलती है तो पुरुष करके मिलती है, वो थोड़ी बहुत ते चाहिदी है ताकि उसकी कोमलता दी रक्षा होवे। कुदरत दा एक नियम है कि फुलना दी रक्षा कंडे ही कर देने, फुल अपनी रक्षा नहीं कर सकता। सोने दी रक्षा लोहे नाल आउंदी है, कोमलता दी रक्षा सख्ती नाल आउंदी है। इसनू प्राचीन विद्वान ते इंज भी कहंदे रहने, स्त्री नू हर समय पुरुष दी सख्ती दी लोड़ है, रक्षा लई सुरक्षा लई। प्रथम पिता दी, पति दी, फिर पुत्र दी, ताई जो है ये सुरक्षित रह सकती है, अपनी इज्जत आबरू नू बचा के जो है रख सकती है। व्यास जी ते कहा करदे ने उना दे बोल कि स्त्री प्रकृति दी बेटी है, इस ते इंसाफ चाहिदा है और प्यार चाहिदा है, सत्कार चाहिदा है। सिख साधी साहब कहंदे ने जिस घर दे चों स्त्री दे चीखन چلان دی آواز باہر آمدی ہے اس گھر دے چوں سکھ تے سمپدا مان لو باہر جا رہی ہے. واقعی اس گھر دیاں خوشیاں اس گھر دی شانتی اس گھر دا سکون باہر چلا جاندا ہے جتھے استری دا رودن گھر دی چار دیواری تو باہر چلا جائے. کبھی تلسی نے استری دے کچھ وکھ وکھ روپ اس ڈھنگ نال جو ہے بیان کیتے نے. استری چار روپ اپنے جو ہے رکھ دی ہے انہوں رامین دچ رام چت مانس دچ. کبھی تلسی اس طرح جو ہے بیان کرتے ہیں جگ پرتبرتا چار بد اہی بید پران سوتی اس کہی. اس طرح آخ ہے اتم کے اس بس من ماہی سپنے ہوں آن پورش جگ ناہی. اتم استری اس دی درشتی دیچ جگت دیچ اس دے پتی تو بینا اور کوئی بھی پرش نہیں ہے. وہی پرش ہے باقی کوئی پرش نہیں ہے. اس نو ادھیاتمک رنگن گرو نانک دیو جی مہاراج نے بڑی سندر دیتی ہے. کہو نانک جن پریو پرمیشر کر جانے ہاں دھن ستی درگے پروانے ہاں. جس نے پرماتما دی جھلک اپنے پتی دچ دیکھی مہاراج کہنے دھن ہے او ستونتی دھن ہے او استری. کوشش تے ہوئی سی ساڈے دیش دے کہ استری پرش نو پرمیشر آکھے پرمیشر دی جھلک او پرش دے چوں دیکھے اور پرش استری نو دیوی آکھے او پربھو دی شکتی دی جھلک استری دے جو ہے دیکھے. اگر اس نو دیوی دکھائی دے وے اور ایک نو پرماتما دکھائی دے وے تو گھر مندر بن جاندہ ہے گھر ہری مندر بن جاندہ ہے. پر ایک نو بھوت دکھائی دے وے ایک نو ڈائن دکھائی دے وے گھر ہی نرک بن جاندہ ہے. پتہ نہیں پرتھوی تے کتنے گھر نرک بنے ہوئے نے کیونکہ گھرانچ کوئی ڈائن رہ رہی ہے کوئی بھوت رہ رہا ہے. ایک نو ڈائن دکھائی دے رہی ہے اور ایک نو بھوت دکھائی دے رہے. جیون دا ڈھنگ نہ آیا ایک دوجے نو سمجھن دا ڈھنگ نہ آیا. کبھی تلسی کہندے نے جتھے چنگے ماڑے پرشاں دے چوندے نے اتھے چنگے ماڑے استریاں دے چوی ہوندے نے. جیسے پرتھوی تے صرف دن نہیں رات بھی ہے منکھی تل تے صرف گن نہیں اوگن بھی نے. او اوگن پرش دے اندر بھی نے او اوگن استری دے اندر بھی نے. اتم استری دی تصویر کشی کردے ہاں تلسی کہندے نے اتم کے اس بس من ماہی سپنے ہوں آن پرش جگ ناہی. مدھن پت پرت پر پرت دیکھیت ایسے بھراتا پتا پتر نت جیسے. جو اس تو تھلے دی ہے اتے اس طرح سمجھ دیے پر پرشنو یہ پتا ہے بھرا ہے پتر ہے. او دی درشٹی اس طرح دی ہوندی ہے. اگاں چل کے کبھی تلسم کہندے نے کہ بن اوسر بھے تہ رہ جوئی آدم سونار جانو جگ سوئی. بنا اوسر ملیا بنا موقع ملیا اس نے بس اپنی عصمت سام کے رکھی ہے ورنہ وہ لٹان نو تیار ہے. یہ سب تو نیویں ہے یہ سب تو نکھیت ہے. اگر ایسا نکھدپنا استری تے لاگو ہوندا ہے تو پھر پرشاں تے بھی لاگو ہوندا ہے. پر گناہ دے تل تے اگر دیکھی ہے تو جتھے پرش رب دے گن پراپت کر سکدا ہے استری پراپت کر سکدی ہے. گھر وچ دھن سمپدا ہے واقعی اس دے جے ادھا ادھکار پرش دا ہے ادھا ادھکار استری دا ہے. اج تے قانون بھی ایسا منن لگ پیا. یہ گل وکری ہے کہ پرش دا اہنکار برابری دین نو اجے بھی تیار نہیں, لیکن اس حد تک تے برابری منی جائے گی. شریر الگ ہے, من الگ ہے, ذمہ واریاں الگ الگ نے. اگر پرش استری دی نقل کرے استری ورگا بننا چاہے مشکل, اور اگر استری پرش دی برابری کر کے پرش جیسا بننا چاہے یہ اس دی سب تو وڈی بھول ہوئے گی. کیوں کہ پرش جیسا جب تن نہیں ہے تو من بھی پرش جیسا نہیں. پرش جیسے کپڑے پا کے, پرش جیسیاں جوتیاں پا کے, پرش جیسی چال چل کے, پرش جیسے بول بول کے, اور پرش دی طرح ہی گندے نشے جو ہے کر کے استری پرش جیسی تے نہیں ہو سکے گی, پر استری جیسی بھی نہیں رہے گی. ہاں انہوں باروں بھی سمجھیا سمجھایا جا سکتا ہے. اگر چمیلی گلاب جیسا ہون دی کوشش کرے تو گلاب تے نہیں ہو سکے گی, پر چمیلی بھی ہون تو شاید رہ جائے. جتھے جتھے استریاں نے بیرونی تل تے پرش دی برابری کرنی چاہیے, پرش دی طرح ہی کام کرنا ہے, پرش والیاں ذمہ واریاں چکنی نے, تو ہویا کہ گھر اجڑ گئے. سیانے تے کہہ رہے نے پرتھوی تے بس ہون مکان ہی مکان دکھائی دین دے نے, گھر تے دکھائی نہیں دیندا. گھر تے او جو وسدا ہے رسدا ہے تو گھر وسدا ہے استری کر کے. تے جد گھر ہو استری ہی نکل جائے پرش دی طرح تو گھر گھر نہ رہا, او تے صرف مکان رہ گئے, اٹاں دی ڈھیری رہ گئے. سنتان اے بڑھےپے دا سہارا ہے, اصلی دولت ہے. جس دن دی استری باہر نکل گئی سنتان بھی ٹوٹ بھج گئی, بچیاں چ بھی کوملتا نہ پیدا ہو سکی, ماں دا پیار نہیں ملیا, ماں دی گود نہیں ملی, ممتا ہردے وچ انہاں دے پرویش نہیں کیتی, تو ہویا کہ جتھے ماں باپ ممتا تو سکھنے ہوئے اتھے اولاد بھی سکھنی ہوئی. دھن ہی دھن رہ گیا جو جڑ ہے, اور اس طرح استری تے پرش دی مت بھی جڑ ہو کے رہ گئی. جتنا سہارا ممتا دا ماریا ہویا ایک بچہ ماں باپ دے لئی بن سکدا سی, دھن اتنا نہیں بن سکدا. لیکن منکھ نے استری تے پرش نے جتنی دھن دی چنتا کی تھی اولاد دی اتنی چنتا نہ کی تھی. آن والا بھوش تے بچیاں دے ہاتھ سی, تو منکھ دا بھوش بگڑتا جا رہا ہے, بگڑتا جا رہا ہے, کیونکہ بچے ممتا تو ہین ہوندے جا رہے ہیں, پیار تو ہین ہوندے جا رہے ہیں. اہنکار گھرنا نفرت ساری دنیا دے اس نویں پنیری دے اندر ود رہی ہے, جس دا کارن ہے استری دا پرش دے تل تے بیرونی روپ دے برابری کرنا, اور پرش دا اس برابری نو کسے حد تک قبول کرنا اور کسے حد تک ورودھ کرنا. لیکن اس نال گھر گھر نہیں رہے, بس گھر مکان بن کے جو ہے رہ گئے نے. استری دی اپنی مہانتا سی, اور کدرے یہ اپنی مہانتا نو سمجھ لوے تو گھر مندر بن سکتا ہے, گھر ہری مندر بن سکتا ہے. نہیں تے اجڑیا ہویا کھولا, اجڑیا ہویا ایک کھنڈر, اس تو بنا اور جو ہے کچھ بھی نہیں ہوئے گا. धन गुरु नानक देव जी महाराज ने स्त्री का पक्ष पूरदया कह है जे कुछ महान मनुखा करके संसार का इतिहास रौनकीला बनया होया है वाकई इना कुछ महान हस्तियां नू इतिहास दिचों कढ़ देईए सारा संसार बेरौनक हो जांदा है पर इना हस्तियां नू जन्म देने वाली मां ही ना आउंदी ऐसी धरती ही ना आउंदी तो ये फुल किथे खिड़ने सन और संसार पुर रौनक किथे जो है बनना सी। धन गुरु नानक देव जी महाराज ने इस वास्ते स्त्री नू बराबरी दिती दैवी गुणा विच भी कुछ गुण पुरुष ने कुछ गुण स्त्री ने ज्ञान पुरुष है भक्ति स्त्री है दया स्त्री है पर इस दे मुकाबले थे संतोख पुरुष है। इसी तरीके नाल सूरवीरता ये पुरुष है लेकिन सहनशीलता स्त्री है। गिणते जाइए शांति स्त्री है क्रांति पुरुष जो है मन लीए पर क्रांति शांति ते आधारित होवे सूरबीरता सहन शीलता ते आधारित होवे और संतोख दया दे आसे ते टिके होवे ताई खूबी है और मानसिक तल ते आनंद है। जी मानसिक तल ते इस तरह दैवी गुणा दी लोड़ है जो स्त्री ते पुरुष ने तो बाहर भी सुख अमन ते चैन बनया रहे इना दोहां दी लोड़ है और जितना महान पुरुष है उतनी महान स्त्री है। धन गुरु नानक देव जी महाराज ने गुरुद्वारियां दे दरवाजे दोहां लई खोल दिते सत्संग दा आनंद दोवें माण सकदे ने अमृत दोवें पान कर सकदे ने और इस तल ते धार्मिक दोहां दी बराबरी और पदार्थ दे तल ते दोहां दी बराबरी किसे भी तल ते इस नू पछाड़ के जो है नहीं सुटिया गया अगाह बकायदा नाल रखिया गया और हर तल ते इस दे गुणा नू सलाहा गया सन्मानिया गया। कहिंदे ने जद कोई पुरुष बंदगी करदिया करदिया पूर्ण पुरुष बनता है तो उस दे अंदर इस्त्री दी दया ते कोमलता प्रगट हो जाती है उस दे बोलां दे च भी इस्त्री भाव आ जाता है जैसी कबीर ते गुरु नानक दे बड़े बोल इस्त्री भाव दे ने मोरी रुण झुण लाया भैणे सावन आया तेरे मुंद कटारे जेवड़ा तिन लोभी लोभ लुभाया ए बोल गुरु नानक दे। भगत कबीर कहंदे ने कियो सिंगार मिलन के ताए हर न मिले जग जीवन गुसाई हर मेरो पिर हो हर की बहुरिया राम बड़े मैं तनक लहोरिया। पूर्ण हो जाती है स्त्री जद उसके अंदर ज्ञान पैदा हो जाए पूर्ण हो जाता है पुरुष जद उसके अंदर भक्ति पैदा हो जाए भावना पैदा हो जाए पूर्ण हो जाती है स्त्री जद उसके अंदर भी अपनी सुरक्षा लई सूरबीरता पैदा हो जाए और पूर्ण हो जाता है पुरुष जद उसके अंदर सहनशीलता जो है पैदा हो जाए। दोहां दी मंजिल एक है दोहां दा मार्ग एक है इस वास्ते दोवें हमराई ने अगे पिछे नहीं ने बराबर जो है चलन वाले ने बराबर हकूक रखण वाले ने।
2: पुरख में नार नार में पुरखा बुझो ब्रह्म ज्ञानी। धन गुरु नानक देव जी महाराज दे ए बोल पुरुष दे अंदर नारी है और नारी दे अंदर पुरुष है। कायनात ते निगाह मारिए ते सारी कायनात ए कुदरत नर ते मदीन विच वंडी हुई है। पशुआं नू लईए पक्षियां नू लईए बनस्पति तक नर اور مدینے ونڈی پئی ہے. منکھی دنیا اتہاس طور تے سوکشم جگت نو دیکھیے, استول جگت نو دیکھیے, کچھ نر ہے کچھ مدین ہے. مڈل ایسٹ تے جڑے دھرم پیدا ہوئے, اسلام, عیسائیت, یہودی, پارسی, ایسا مندے نے کہ پرش دی پسلی نو تراش کے عورت دا ظہور عالم ہویا, استری دا جنم ہویا. کچھ بھی ہوئے, چاہے استری دے سینے تو پرش پیدا ہویا, چاہے پرش دے سینے تو استری پیدا ہوئی ہے, لیکن اتنی گل تے آد روپ دے چ قبول کرنی پائے گی کہ دوہاں دا وجود ایک ہے, ایک دے چ اے دو نے, اور دوہاں دے چ اے ایک ہے. دھن گرو نانک دیو جی مہاراج نے اس گتھی نو بہت سونے ڈھنگ نال سلجھایا ہے. پرکھ میں نار, نار میں پرکھا, بوجھو برہم گیانی. اے برہم گیانیو, ایک گل نو سمجھو, جانو, پرش دے اندر ہی ناری ہے, ناری دے اندر پرش. دوہاں دا وجود دوہاں کر کے ہے, اس واسطے ایک دے اندر یہ دوویں موجود نے. استری دے اندر پرش موجود ہے, استھول روپ دے چ وی, سوکشم روپ دے چ وی, اور پرش دے اندر استری موجود ہے, استھول روپ دے چ وی, سوکشم روپ دے چ وی, تن دے چ وی, اور من دے چ وی. پرش اس واسطے پرش ہو سکے, یہ 60% پرش ہے, 40% اس دے چ مادہ ہے, ناری ہے. ناری اس واسطے ناری ہو سکی ہے, یہ 60% استری ہے, پر 40% اس دے چ پرش ہے. ساڈے دیش نے ناری نو ارد انگ آخیا ہے. یہ گل وکھری ہے کہ کہن دا لبو لے جا ارتھ سمے دے نال بدلے. ناری پرش دا ارد انگ ہے, بھاو پرش اس دے اندر ادھورا ہے. اگر ایسا ہے تو پرش ناری دا ارد انگ ہے, بھاو اس دے اندر ناری ادھوری ہے. قدرت ادھورا کچھ بھی رہنا رہن دینا نہیں چاہتی, سمپورن کر کے ہی قدرت سکھ مان دی ہے. پرماتما دا نام ہے پورن. کائنات وچ سب کچھ پورنتا دی تلاش دے چ ہے, اور پورن ہونا چاہندا ہے. زندگی دا لکش پورن ہونا ہے. تو ادھوری ناری جو پرش دے اندر ہے سمپورن ہونا چاہندی ہے, اور ادھورا پرش جو ناری دے اندر ہے سمپورن ہونا چاہندا ہے. یہی کارن ہے منوگیانک بھی اس نال سہمت نے کہ پرش دے اندر ناری دی کشش ہے, اور ناری دے اندر پرش دی کشش ہے. یہ وپریت تو پربھاوت نے, ہم جنس تو پربھاوت نہیں. اس دا مول کارن پرش اپنے تلتے پورا پرش ہے, اس دے اندر ادھوری ناری ہے. ناری اپنے تلتے پورن ناری ہے, پر پرش دے تلتے ادھوری ہے. ماں باپ تو یہ شریر آیا ہے, دوہاں دی انس شریر دے موجود ہے. استھول روپ نو سمپورن کرن دا جو ڈھنگ منکھی دنیا نے اپنایا, اس دا نا آنند کارج, وواہ, نکاح آدک پرچلت ہوئے. مہرج دا جنم ہویا, نکاح دا جنم ہویا, آنند کارج وواہ پرتھا جو ہے چلی. یہ تھی سی سوکشم شریر دی پورتی, یہ تھی سی استھول جگت دی پورتی. استھول شریر نو استھول شریر دا ملن ہو گیا, پرش نو ناری مل گئی, ناری نو پرش, اور پشواں دی دنیا چ, پکشیاں دی دنیا چ, کیڑے مکوڑیاں دی دنیا چ وہ اپنے ڈھنگ نال اس ضرورت نو پورا کرتے ہیں، لیکن سوکشم تل بھی ہے، ناری دا ہردا بھی ہے، پرش دا ہردا بھی ہے۔ سواوک تل تے دیکھیے کشش وپریت دی ہے، دیوی گناں نو لئیے اے بھی نر تے مدین دیچ پنڈے پینے۔ جے بھگتی ناری ہے تو گیان پرش ہے، گربانی نے گیان نو پرش آکھیا ہے، بھگتی نو ناری آکھیا ہے۔ نج بھگتی سیلونتی نار، روپ انوپ پوری آچار، جچر وسی پتا کے ساتھ، تچر کند ہو پھرے اداس، کر سیوا ست پرکھ منایا، گرآنی گھر میں تا سرب سکھ پایا۔ تو بھگتی نو ناری آخ ہے، گیان راو جب سیجے آوے تو نانگ او کرے ہی، گیان نو راو آخ ہے، پرش آخ ہے۔ اگر غور نال دیکھیے تو ترک پردھان ہے پرش دے اندر، بھاو پردھان ہے، بھاونا پردھان ہے، شردھا پردھان ہے استری دے اندر۔ من دا ٹکاؤ بھاونا لوندا ہے، من نو سوج بوج گیان نال ملدی ہے، ترک نال ملدی ہے۔ ترک استری دے اندر ادھوری ہے، پرش ادھورا ہے۔ بھاونا پرش دے اندر ادھوری ہے، استری ادھوری ہے۔ استھول جگت تے جد اے ادھورے نے، ناری دے اندر پرش، پرش دے اندر ناری، تو سوکشم دنیا بھی ادھوری ہے۔ یا انج کہہ لو، گیان تو ہینا ہردا ہے ناری دا، بھگتی تو ہینا ہردا ہے پرش دا۔ پرش دے اندر اگر بھاونا ہے، بھگتی ہے تو ادھوری، استری دے اندر اگر گیان ہے، ترک ہے تو ادھورا۔ جتھے استھول جگت سمپورن ہون لئی تڑپدا ہے، اتھے سوکشم دنیا بھی اپنے تل تے بہبلاؤندی ہے۔ کلی استری اکلا پرش سنسار نہیں چلا سکے گا، پروار دا چلنا ہی سنسار دا چلنا ہے۔ اگر استری پرش نو الگ کر دئیے، پروار الگ ہو گیا، ایک دن سنسار الگ ہو جائے گا۔ اس واسطے استری دے یا پرش دے تیاگ دے اتے جڑے دھرم کھڑے سن، وہ کوئی پائیدار نہیں سن، زیادہ چل بھی نہیں سکے اور انہاں نال زیادہ جڑ بھی نہیں سکے۔ وہ سموہک دا دھرم نہیں سی، ساریاں دا دھرم نہیں سی، وہ کچھ لوگاں دا ہو سکدا ہے۔ جیسے مہاتما بدھ تے سوامی مہاویر تیاگ تے کھڑے نے، یہ ساریاں دا دھرم نہیں ہو سکدا۔ سارے ہی تیاگ کر دے نے استری دا، اور استری تیاگ کر دے پرش دا، تو پروار ختم ہویا۔ تے جد پروار ختم ہویا ہے تو سنسار کتنے دن تک چلے گا، اس سماج کتنے دن تک چلے گا، آخر یہ وقتی کھیٹ سب کچھ ختم ہو جائے گا۔ تو پرکرتی سنسار نو چلائے مان رکھنا چاہتی ہے، یہ تاں ہی چل سکے گا پروار چلن۔ پروار چل رہا ہے تو سنسار چلے گا، اور پروار چلتا ہے استری تے پرش نال۔ پتی پتنی دے سمیل تو نانکے داد کے سہورے جنم لیندے نے، رشتیاں دی یہ تین پرنالیاں دا کیندر، پتی تے پتنی نے یہ رشتہ ٹوٹ جائے، نہ نانکے نہ داد کے نہ سہورے۔ تو یہ پروارک جیون، سنسارک جیون استری تے پرش دے سمیل تو چلتا ہے۔ استری دے اندر جو ستھول تل تے ادھورا پرش ہے، وواہ دے نال اس دی سمپورنتا ہو جاندی ہے، اور پرش دے اندر جو ادھوری استری استھول تل تے، نکاح وواہ آنند کارج اس نو سمپورن کر دیندا ہے، لیکن سوکشم دنیا ادھوری رہندی ہے۔ بھاونا تے ہے، ਸ਼ਰਧਾ ਤੇ ਹੈ ਇਸਤਰੀ ਦੇ ਅੰਦਰ, ਲੇਕਿਨ ਤਰਕ ਨਹੀਂ ਹੈ, ਗਿਆਨ ਨਹੀਂ ਹੈ। ਤੋ ਗਿਆਨ ਤੋਂ ਬਿਨਾਂ ਤੇ ਭਾਵਨਾ ਅੰਧੀ ਹੁੰਦੀ ਹੈ, ਗਿਆਨ ਤੋਂ ਬਿਨਾਂ ਤੇ ਸ਼ਰਧਾ ਅੰਧੀ ਹੁੰਦੀ ਹੈ, ਔਰ ਸ਼ਰਧਾ ਤੋਂ ਬਿਨਾਂ ਗਿਆਨ ਲੰਗੜਾ ਹੁੰਦਾ ਹੈ। ਇੰਜ ਕਹਿ ਲਓ, ਪੁਰਸ਼ ਦਾ ਗਿਆਨ ਪਰਮਾਤਮਾ ਤੱਕ ਪਹੁੰਚਣ ਵਿੱਚ ਅਸਮਰਥ ਹੈ, ਕਿਉਂਕਿ ਭਾਵ ਨਹੀਂ ਹੈ, ਸ਼ਰਧਾ ਨਹੀਂ ਹੈ, ਲੰਗੜਾ ਹੈ। ਔਰ ਇਸਤਰੀ ਦੀ ਭਾਵਨਾ ਭਟਕੇਗੀ, ਸ਼ਰਧਾ ਭਟਕੇਗੀ, ਕਿਉਂ? ਗਿਆਨਹੀਣੀ ਹੈ, ਤਰਕਹੀਣੀ ਹੈ। ਅਸੀਂ ਦੇਖਦੇ ਹਾਂ ਬਹੁਤਾ ਪਖੰਡ ਅਗਰ ਪੂਜਿਆ ਜਾ ਰਿਹਾ ਤਾਂ ਇਸਤਰੀ ਜਗਤ ਵਿੱਚ, ਅਗਰ ਸੱਚ ਵੀ ਠੁਕਰਾਇਆ ਜਾ ਰਿਹਾ ਤਾਂ ਪੁਰਸ਼ ਜਗਤ ਵਿੱਚ, ਕਿਉਂਕਿ ਤਰਕ ਹੈ, ਭਾਵ ਨਹੀਂ ਹੈ। ਔਰ ਇਸਤਰੀ ਕੋਲ ਭਾਵ ਹੈ, ਤਰਕ ਨਹੀਂ ਹੈ। ਇੱਕ ਗਾਥਾ ਹੈ ਕਿ ਇੱਕ ਕਸਬੇ ਨੂੰ, ਪਿੰਡ ਨੂੰ ਅੱਗ ਲੱਗੀ, ਸਾਰੇ ਤੇ ਆਪਣੀ ਜਾਨ ਬਚਾ ਕੇ ਕਸਬੇ ਚੋਂ ਨਿਕਲ ਗਏ, ਲੇਕਿਨ ਆਹਮਣੇ ਸਾਹਮਣੇ ਦੋ ਰਹਿਣ ਵਾਲੇ ਨਾ ਨਿਕਲ ਸਕੇ। ਇੱਕ ਦੇ ਕੋਲ ਪੈਰ ਨਹੀਂ ਸਨ, ਇੱਕ ਦੇ ਕੋਲ ਅੱਖਾਂ ਨਹੀਂ ਸਨ, ਇੱਕ ਅੰਧਾ ਸੀ, ਇੱਕ ਪਿੰਗਲਾ ਸੀ। ਇਸ ਤਰ੍ਹਾਂ ਇਹ ਦੋਵੇਂ ਵਿਚਾਰੇ ਅੱਗ ਦੇ ਚੋਂ ਨਿਕਲਣ ਦੇ ਚ ਅਸਮਰਥ ਰਹਿ ਗਏ। ਅੰਧਾ ਟੰਟੋਲ ਟਟੋਲ ਕੇ ਬੂਹੇ ਤੱਕ ਪਹੁੰਚਿਆ ਹੈ, ਔਰ ਇਹੀ ਹਾਲ ਪਿੰਗਲੇ ਦਾ ਸੀ, ਬੂਹੇ ਤੇ ਬੈਠਾ। ਪਰ ਇਸ ਪਿੰਗਲੇ ਨੇ ਅੱਖਾਂ ਨਾਲ ਵੇਖਿਆ ਅੰਧੇ ਨੂੰ, ਔਰ ਆਵਾਜ਼ ਮਾਰ ਕੇ ਆਖਿਆ, ਮਿੱਤਰਾ ਮੈਂ ਤੇਰੇ ਪੈਰਾਂ ਦਾ ਇਸਤੇਮਾਲ ਕਰ ਲੈਣਾ, ਤੂੰ ਮੇਰੀ ਅੱਖਾਂ ਦੀ ਵਰਤੋਂ ਕਰ ਲੈ, ਆਪਾਂ ਇਸ ਅੱਗ ਤੋਂ ਨਿਕਲ ਸਕਦੇ ਹਾਂ। ਕਹਾਣੀ ਹੈ, ਅੰਧੇ ਦੀ ਪਿੱਠ ਤੇ ਇਹ ਪਿੰਗਲਾ ਬੈਠ ਗਿਆ, ਰਸਤਾ ਦੱਸਦਾ ਗਿਆ, ਔਰ ਰਸਤੇ ਤੇ ਅੰਧਾ ਚੱਲਦਾ ਗਿਆ। ਇਸ ਤਰ੍ਹਾਂ ਦੋਵੇਂ ਅੱਗ ਦੇ ਚੋਂ ਨਿਕਲਣ ਦੇ ਸਫਲ ਹੋਏ। ਹਕੀਕਤ ਹੈ, ਸੰਸਾਰ ਦੀ ਅਗਨ ਦੁੱਖਾਂ ਦੇ ਚੋਂ ਨਿਕਲਣ ਦੇ ਚ ਇਸਤਰੀ ਪੁਰਸ਼ ਦਾ ਸਹੀ ਸੁਮੇਲ ਅੰਧੇ ਤੇ ਲੰਗੜੇ ਦਾ ਮੇਲ ਹੈ, ਔਰ ਦੋਵੇਂ ਨਿਕਲ ਸਕਦੇ ਨੇ। ਅੰਧੇ ਨੂੰ ਪੈਰ ਮਿਲ ਜਾਣਗੇ ਔਰ ਲੰਗੜੇ ਨੂੰ ਪੈਰ ਮਿਲ ਜਾਣਗੇ, ਅੰਧੇ ਨੂੰ ਅੱਖਾਂ ਮਿਲ ਜਾਣਗੀਆਂ। ਹਕੀਕਤ ਹੈ, ਇਹ ਸੱਚਾਈ ਹੈ। ਪੈਰਾਂ ਦੀ ਸਾਰੀ ਗਤੀ ਕਿਸੇ ਹੱਦ ਤੱਕ ਦੋਹਾਂ ਦੇ ਸੁਮੇਲ ਤੋਂ ਹੋਵੇਗੀ, ਔਰ ਸਾਰਾ ਦੇਖਣਾ ਦੋਹਾਂ ਦੇ ਸੁਮੇਲ ਤੋਂ ਹੋਵੇਗਾ। ਰੁਕ ਜਾਏਗਾ ਪਰਿਵਾਰ ਤਾਂ ਸੰਸਾਰ ਰੁਕ ਜਾਏਗਾ, ਇਹ ਦੋਵੇਂ ਰੁਕ ਗਏ ਤਾਂ ਜਗਤ ਰੁਕ ਜਾਏਗਾ, ਧਾਰਮਿਕ ਦੁਨੀਆ ਰੁਕ ਜਾਏਗੀ। ਅਗਰ ਭਾਵਨਾ ਨਾ ਰਹੀ, ਗਿਆਨ ਨਾ ਰਿਹਾ, ਪਰਿਵਾਰ ਟੁੱਟ ਜਾਏਗਾ। ਅਗਰ ਇਸਤਰੀ ਨਾ ਰਹੀ, ਪੁਰਸ਼ ਨਾ ਰਿਹਾ, ਜਿੱਥੇ ਸੁਭਾਵਕ ਇਹ ਗੁਣ ਹੈ ਇਸਤਰੀ ਦੇ ਅੰਦਰ, ਭਾਵਨਾ ਪ੍ਰਧਾਨ ਹੈ, ਸ਼ਰਧਾ ਪ੍ਰਧਾਨ ਹੈ, ਭਾਵਨਾ ਮਨ ਨੂੰ ਟਿਕਾਉਣ ਵਿੱਚ ਬੜੀ ਸਮਰੱਥ ਹੈ, ਪ੍ਰਬਲ ਹੈ। ਇਹੀ ਕਾਰਨ ਹੈ ਕਿ ਘਰ ਦੀ ਚਾਰ ਦੀਵਾਰੀ ਵਿੱਚ ਸਾਰੀ ਜ਼ਿੰਦਗੀ ਇਸਤਰੀ ਬੜੀ ਖੁਸ਼ੀ ਨਾਲ ਕੱਟ ਲੈਂਦੀ ਹੈ, ਕਿਉਂਕਿ ਟਿਕਾਓ ਹੈ। ਭਾਵਨਾ ਮਨ ਨੂੰ ਟਿਕਾ ਕੇ ਰੱਖਦੀ ਹੈ, ਸ਼ਰਧਾ ਮਨ ਨੂੰ ਟਿਕਾ ਕੇ ਰੱਖਦੀ ਹੈ। ਔਰ ਇੱਕ ਪੁਰਸ਼ ਇੱਕ ਦਿਨ ਵੀ ਪੂਰਾ ਘਰ ਵਿੱਚ ਨਹੀਂ ਬੈਠ ਸਕੇਗਾ, ਤਰਕ ਉਹਦੇ ਪੈਰਾਂ ਨੂੰ ਗਤੀ ਦਿੰਦਾ, ਭਟਕਾਉਂਦਾ ਹੈ, ਚੱਲ। ਇਸ ਵਾਸਤੇ ਕਹਿੰਦੇ ਨੇ, ਅਗਰ ਤਰਕ ਨਾ ਹੋਵੇ ਤਾਂ ਬਾਹਰ ਦੀ ਦੁਨੀਆ ਖਤਮ ਹੋਵੇਗੀ, ਅਗਰ ਭਾਵ ਨਾ ਹੋਵੇ ਤਾਂ ਘਰ ਦੀ ਦੁਨੀਆ ਖਤਮ ਹੋਵੇਗੀ। ਇਸ ਵਾਸਤੇ ਇਸਤਰੀ ਦੇ ਅੰਦਰ ਪਰਿਪੂਰਨ ਪਰਮਾਤਮਾ ਨੇ ਭਾਵਨਾ ਪ੍ਰਧਾਨ ਰੱਖੀਏ, ਸ਼ਰਧਾ ਪ੍ਰਵਾਨ ਪ੍ਰਧਾਨ ਰੱਖੀਏ, ਇਹ ਆਪਣੇ ਕੋਲ ਬੜਾ ਭਾਵਕ ਹਿਰਦਾ ਰੱਖਦੀ ਹੈ। ਪਰ ਪੁਰਸ਼ ਆਪਣੇ ਕੋਲ ਬੜੀ ਤਰਕਸ਼ੀਲ ਬੁੱਧ ਰੱਖਦਾ ਹੈ। پربل بھاونا کر کے گھر وسیا رہندا ہے اور پربل ترک کر کے باہر دی دنیا پھیل دی جاندی ہے ودی جاندی ہے۔